0: यस एवरीबॉडी, तो हो चुका है प्रोग्राम लंच टाइम स्पेशल का बाकायदगी से आगाज, क्योंकि जी बाकायदगी से आगाज ना सिर्फ और सिर्फ हमारी बातों से नहीं होता है बल्कि एक अदद म्यूजिकल ट्रैक के साथ होता है, और वो हो चुका है। और अब उसी के साथ साथ आपको तरीकाकार हम सबसे पहले बताते हैं ताकि आप जल्दी जल्दी अपनी हाजिरी लगा लें। तो आपने करना कुछ यूं है कि अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाना है, के एचआई लिखना है, स्पेस देना है, अपना मैसेज टाइप कर सेंड कर देना है 3636 पे। साथ ही साथ आप आरजे फातिमा खान के ऑफिशियल फेसबुक पेज पर भी कमेंट कर सकते हैं क्योंकि वहां पर भी स्टेटस हो चुका है अपडेट। तो आपके पास दो अदद ऑप्शंस मौजूद हैं हमारे प्रोग्राम का हिस्सा बनने का, या तो आप आरजे फातिमा खान के ऑफिशियल फेसबुक पेज पर हमें ज्वाइन कर लें या फिर आप जो है वो हमें 3636 पर मैसेज करें। और आज का ना हमारा एक बड़ा ही इंटरेस्टिंग सा सवाल है और इसमें हम आप सबकी राय को शामिल करेंगे और देखेंगे कि मेजॉरिटी इस बारे में क्या कहती है। तो एक इंटरेस्टिंग सा सवाल है जो आज हम आपसे पूछेंगे, बताते ही आपको, लेकिन रास्ते में आ चुका है एक अदद ब्रेक, तो ब्रेक को शामिल करते हैं और फिर वापस आकर आपसे पूछते हैं हमारा आज का इंटरेस्टिंग सा सवाल।
1: This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: خالص اجزا بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
3: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے اب جنگ میدان جنگ میں نہیں ہمارے ذہنوں میں لڑی جا رہی ہے اب دشمن کی گولیاں بارود نہیں معلومات ہیں اور نشانہ ہم سب ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے وہ ڈھونڈتا ہے کمزور لمحے بے روزگار نوجوان ضرورت مند خاندان پھر ان کے سامنے بچھاتا ہے خواب بڑی نوکری تیز دولت بیرون ملک سفر اور پھر کبھی رپورٹر کی صورت میں کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں جن سے بدامنی خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے آپ کی تصویریں پہچان فون سب کچھ خطرے میں ڈال دیتا ہے تو یاد رکھیے کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے کوئی مشکوک چیز کال یا پیشکش ہو فوراً رپورٹ کیجیے حساس مقامات بس اپنے ادارے تک رکھیے کیونکہ ہر لفظ ہر کلک ہر تصویر یا تو حفاظت ہے یا خطرہ فیصلہ آپ کے ہاتھ میں ہے
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا گلی محلوں میں صفائی کا خاص خیال رکھیں کہیں پر پانی کھڑا نہ ہونے دیں ڈینگی جان لیوا مرض ہے علاج سے بہتر احتیاط ہے دس پبلک سروس میسج از برٹ ٹو یو بائی ایف ایم 100 facebook.com/fm247365 fm247365

0: It's 12:45 p.m. This time check is brought to you by Phoenix Batteries. Phoenix
1: laga aur bhul ja. Emergency kabhi bata kar nahi aati.
2: चंद इमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकती हूँ?
3: कंट्रोल फ्रेम 210-210 मूव करेंगे.
1: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है. हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक नया मयार कायम हुआ है. ये सिस्टम नतीजा है अवामी खिदमत के उस जज्बे का जो हुकूमत सिंध की पहचान है. सिंध इमरजेंसी रेस्क्यू 1122 आपकी हिफाजत हमारी जिम्मेदारी. खिदमत में सबसे आगे सिंध.
4: कमेटी चलाना भी एक अलग ही टेंशन है. किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए. इन एक्सक्यूजेस से बचने के लिए जैस कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो क्योंकि आपकी आसानी के लिए जैस कैश है ना.
5: पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली जिस्मानी जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है. चाहे आप किसी के शौहर वालिद भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी बेटी बहन या वालिदा पर हरगिज ना निकालें. हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें. अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें. होम स्क्रीन पर अपना नाम फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें. हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो लाल बटन का इस्तेमाल करें जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे. तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें जिसमें आप तहरीरी शिकायत के साथ वीडियो तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं. याद रखिए घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है. तशद्दुद से तहफ्फुज आपका हक है. वजारत इंसानी हुकूक हुकूमत पाकिस्तान.
0: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया.
6: 100 FM.
7: Hi friends, I'm Mikal Zulfikar and today I'm not speaking to you as a public figure but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
8: पाकिस्तान में व्हाट्सएप हैकिंग के वाकयात में खतरनाक हद तक इजाफा हो चुका है. रोजाना आम शहरी बुजुर्ग खवातीन तुलबा और कारोबार से वाबस्ता अफराद अपने व्हाट्सएप अकाउंट से महरूम हो रहे हैं. इस वीडियो में हम आपको दो अहम बातों पर रहनुमाई फराहम करेंगे. अगर आपका व्हाट्सएप हैक हो चुका है तो इसे वापस कैसे हासिल किया जा सकता है और मुस्तकबिल में व्हाट्सएप को दोबारा हैक होने से कैसे महफूज रखा जा सकता है. आइए देखते हैं व्हाट्सएप हैक कैसे होता है. पाकिस्तान में आमतौर पर व्हाट्सएप हैकिंग के लिए इस्तेमाल किए जाने वाले तरीके. आपको व्हाट्सएप या किसी करने वाले के नाम से पैगाम आता है कि आपका अकाउंट वेरीफाई करना है या ये 6 हिंसों का कोड भेज दे. बाज़ औकात ये पैगाम किसी दोस्त या रिश्तेदार के नंबर से आता है जिसका अकाउंट पहले ही से हैक हो चुका होता है. लोग लाइल्मी या जल्दी में 6 हिंसों का तस्दीकी कोड शेयर कर देते हैं. बस इसी एक गलती से हैकर आपके व्हाट्सएप का मुकम्मल कंट्रोल हासिल कर लेता है. याद रखें व्हाट्सएप का तस्दीकी कोड कभी भी किसी के साथ शेयर नहीं किया जाता. ना व्हाट्सएप खुद मांगता है ना कोई अदारा और ना कोई दोस्त. अगर आपका व्हाट्सएप हैक हो जाए तो फौरन क्या इकदाम उठाने चाहिए. اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں۔ ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں۔ اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا۔ واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا، یہ کوڈ درج کریں۔ زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال۔ اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں۔ رابطوں کو فوری اطلاع دیں، اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں، اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ 2-step ویریفیکیشن لازمی فال کریں، سیٹنگز، اکاؤنٹ، 2-step ویریفیکیشن، یا ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں، ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو، کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں، مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں، ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں، سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں۔ فون لاک اور بایو میٹرک استعمال کریں، اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا۔ پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں، بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
6: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
9: FM 247-365

0: वेलकम बैक कहेंगे सुने व्हिसल बेबी, आपने सुना आसे मजर को, और उम्मीद करता हूँ कि पसंद आया होगा। मैसेजेस आपके आ रहे हैं कि अच्छा स्पेस, आपका नाम, आपका मैसेज, और उसको सेंड कर रहे हैं 3636 पर। मेरा नाम है नदीम अख्तर, प्यार से आप लोग मुझे कहते हो एन ए सोने। म्यूजिक ट्विस्टर में मैं हूँ आपके साथ, आपका और मेरा साथ है एक बजे तक। सवाल मैंने आपसे पूछा है कि आपने बताना है वो कौन सा मुल्क है जो स्मार्टफोन आजकल जो हम इस्तेमाल कर रहे हैं जिसमें इंटरनेट भी होता है और फ्रंट कैमरा भी होता है, बैक कैमरा भी होता है, तो वो कौन सा मुल्क है जिसके शहरी ने सबसे पहले सेल्फी खींची थी। अच्छा जनाब, अब आपके कुछ मैसेजेस के जाने बढ़ते हैं। हमारे प्यारे से मिर्जा शुजा साहब गुजर खान से आ गए हैं और तमाम सुनने वालों को प्यार भरा सलाम का है, आदाब का है। और वाह जी, सुपर हिट सॉन्ग, क्या बात है नदीम भाई, पुरानी यादें ताजा करा दी हमने, पीटीवी का दौर, वाह वाह जबरदस्त। एक ही गाना ऐसा चलाया, जब जिस दिन से देखा है तुमको सनम, तुसी ग्रेट हो नाल साढ़े दिल दे टूटे हो। क्या बात है भाई, मिर्जा साहब बहुत बहुत शुक्रिया आपकी मोहब्बतों का, प्यार का, खलूस का। और हमारी प्यारी सी बहन हलीमा पठान भी आ गई है, सलाम अख्तर भाई क्या हाल है, आज बहुत मजे की बारिश शुरू हुई पर थोड़ी सी हुई, पता नहीं कहाँ गाँव ही कराची में, प्रेडिक्शन तो ये थी हलीमा बहन कि पूरे जोरदार किस्म का तूफानी बारिश के इम्कान थे। वैसे जो तारीख हम लोगों को पता चली है इधर उधर से, वैसे आपको एक महरुल्ला जो है हमारे एक बहुत प्यारे से लिसनर है जो कि महकमा मौसमियात में होते हैं, उन्होंने मुझे मैसेज भी भेजा 14, 15 और 16 को बारिश की प्रेडिक्शन है। तो लिहाजा कोशिश आप लोग भी इस चीज की कीजिए, और खसूसी तौर पर जो बाइकर्स हैं उनको एक बड़ा जबरदस्त किस्म का टोटका बता रहा हूं, सुनिएगा भाई। ये शॉपर बैग है ना, जो ये आपके स्पीडोमीटर जो है उसके ऊपर चढ़ाकर ना बांध दें, स्पीडोमीटर उससे बंद हो जाए, मतलब गीला ना हो, ये जेहन में रखें। और दूसरा, जो प्लग जहां पर लगा होता है वहां पर भी कोई शॉपर वॉपर जो है उसको इस तरीके से करें कि उसके ऊपर पानी नहीं गिरे। तो बस फिर क्या है जनाब, अक्सर ऐसा होता है कि बाइक्स जो है वो अगर खड़ी हैं मोहल्ले में, आपके घर के बाहर, अपार्टमेंट में, और बारिश हो गई तेज तर्रार किस्म की, अब आप बाइक तो नहीं चला रहे हैं, लेकिन जब आप बाइक स्टार्ट करते हैं तो बाइक स्टार्ट नहीं होती, उसकी वजह यह है कि ब्रेक का वक्त हो गया है।
1: This program is brought to you by HPL Zari Banking के पास है पोल्ट्री फार्म, फिश फार्म, सरा यालात और मवेशियों के लिए भी कर्जे की आसान सहूलत। FM 100 Like us on facebook.com/FM247365
0: वेलकम बैक कहेंगे जनाब। आप लोगों के मैसेजेस आते हैं, उसमें अगर मुझे कोई बात याद आ जाती है जिससे किसी का कोई फायदा हो सकता है तो मैं थोड़ी सी चर्चा कर लेता हूं। तो बाइक के हवाले से मैं बता रहा हूं कि खड़ी बाइक जो है अगर बारिश तेज हो रही हो तो वो भी स्टार्ट नहीं होती, तो उसकी वजह मैं आपको बता रहा था, वजह यह होती है कि जो स्पीडोमीटर है उसमें जब चाबी जहां हम लगाते हैं इग्निशन ऑन करने के लिए, बाइक को स्टार्ट करने के लिए, तो वहां से अगर पानी के कतरे अंदर चले जाएं तो शॉर्ट सर्किट, समझ रहे हैं ना, उसकी वजह से भी बाइक बंद हो जाती है। और अगर प्लग में हल्की सी नमी भी आ जाए ना तो भी ऐसा होता है। तो अगर आप ये तरीका इस्तेमाल करेंगे तो अगर खड़ी हुई बाइक है तो वो, यानी कि समझ रहे हैं ना, इससे महफूज रहेगी। तो आगे बढ़ते हैं जनाब। अच्छा, इन्होंने कुछ भेजा है, अल्लामा साहब का इंतखाब भेजा है, कहती है राबता टूट चुका है तो सदाएं कैसी, अब जो मिलना ही नहीं तो वफाएं कैसी, चंद यादें और आंसू हैं वो वापस ले लो, जब कोई जुर्म ही नहीं तो ये सजाएं कैसी। वैसे ये आपने भेज तो दिया है, पता नहीं मुझे ऐसे क्यों लग रहा है कि ये अलामा साहब का अंदाज नहीं है, लेकिन खैर शेर अच्छे थे। मोश्का गई अरे मुझ, पूरा खत लिख दिया क्या, یعنی السلام علیکم گچی گچی ہینڈسم کیا حال ہے ڈھونڈو گے اگر ملکوں ملکوں ملنے کے نہیں نایاب ہے کیا بات ہے گچی گچی ہینڈسم پیپر رہ گئے ہیں جو بہت مشکل ہے پیپر رہ گئے کیا مطلب ہے ذرا پڑھنے دیں ہاں پیپر ہی لکھا ہوا ہے کچھ کچھ ہینڈسم دو پیپر رہ گئے ہیں جو بہت مشکل ہے اس کی تیاری میں ہوں پتہ نہیں امتحان یا ایگزام کیوں آتے ہیں زندگی کی ہر ایکٹیویٹی چھوڑنی پڑتی ہے ہنڈریڈ سے دوری کے دن ہیں یہ مشکل وقت گزر جائے گا تو واپس ہوگی واپسی ہوگی ویسے بات تو صحیح ہے بھائی مشک یہ تیاری ضرور کرنی ہے یہ وقت دوبارہ لوٹ کے نہیں آتا یعنی کہ سمجھ رہی ہیں نا اب آپ کو تنگ کرنے والی نہیں آئے گی ارے یار نہیں بچہ تمہارے لیے بہت ساری دعائیں ہیں کہ اللہ تعالیٰ آپ کو کامیاب کرے ویسے ایک جاتا ہے تو دوسرا اس کی موجودگی میں جگہ بنا لیتا ہے یہ دنیا کا دستور ہے بے شک یہ میرا میسج تھوڑا بڑا ہو جائے تو کچی کچی ہینڈسم سوری آئے نہیں نہیں نہیں کوئی مسئلہ نہیں ایک ریکویسٹ ہے اگر کبھی میری کسی بھی میسج سے آپ کو خوشی ملی ہو تو یہ میرا میسج پورا شامل کریں پورا ہی کریں گے یہ نہ بھی لکھ دی تو بھی کرتے اور جب میں مشکی تھی تب آپ دل سے اپنا فیورٹ سانگ ڈیڈیکیٹ کرتے تھے ہاں یہ تو ہے آج صرف آپ کے لیے کہہ رہی ہوں یعنی کہ مشکی کے لیے سانگ اے اللہ جی ہوئے گا ضرور ہوگا میری جانب سے ہی ہوگا اور ہینڈسم کچھ کچھ بہت تنگ کیا میری شرارتوں نے آپ پریشان ہو جاتے تھے اب نہیں ہوں گے ارے نہیں ہمیں پریشان ہونا ہے بس امتحان دو تیاری کرو بھرپور طریقے سے اور بہت اچھے نمبروں سے پاس ہو اور پھر دوبارہ آ جاؤ تنگ کرنے کے لیے مگر زیادہ دن تک نہیں پیپر مکمل ہونے کے بعد ٹارزن کی واپسی زبردست ہوگی زندگی کے سفر میں جو گزر جاتے ہیں وہ مقام پھر نہیں آتے مجھے نہیں لگتا ایگزام دینا ہے یا امتحان سے گزرنا ہے آپ سب کی دعائیں چاہیے بالکل ہیں دو دن یاد رہوں گی پھر آپ سب کی یاداشت سے نکل جاؤں گی ہمیشہ کے لیے جاتے جاتے کچھ جوک ہنس لیں چاچو بہت یاد آئیں گے ہینڈسم آپ کی جاب ایسی ہے آپ کو نیو لسنرز کی ضرورت رہتی ہے آپ کی زندگی میں بہت نیو لسنرز آ جائیں گے میں بھی آپ کی زندگی کا جلد ماضی بن جاؤں گی ایک ریکویسٹ لاسٹ ایک سانگ آپ کا فیورٹ مشکی کے نام اور مشک قصہ پارینا بن گئی قصہ پارینا بن گئی اتنا سارا پیار مان دینے کا تھینکس چاچو لو یو الوداع آپ سب کی لاڈلی مشکی اور ارے ہینڈسم جلدی سے سب کمنٹس شامل کریں پھر ایک کمنٹ سب کی زندگی بدل دے گا خوشی سے سچی مچی کچی کچی ہینڈسم اب آپ کے دوسرے جو کمنٹس ہیں وہ ہم ضرور پڑھیں گے مگر پہلے آپ کے اس میسج کا جواب دے دوں یہ زندگی ایسی ہے مشک کے یہ فیکٹ ہے بہت سارے ہمارے بہت ہی پیارے پیارے سے لسنرز جو ہے میں کئی سالوں سے شو کر رہا ہوں اور کئی ایسے ہیں کہ جو آئے اور اس کے بعد اچانک سے غائب ہو گئے اور آپ کا اور ہمارا جو تعلق ہے وہ سماعت کا اور آواز کا ہے اور بس اس سے زیادہ نہیں ہے اور یہ صرف اور صرف آپ کے میسیجز میں جس انداز سے پڑھتا ہوں آپ سب کے وہ اس انداز سے پڑھتا ہوں کہ ایسا لگتا ہوگا شاید آپ کو کہ میں آپ سے باتیں کر رہا ہوں کیونکہ آپ کی بھی زبان بول رہا ہوتا ہوں اور اس کا جواب بھی دے رہا ہوتا ہوں تو زندگی اسی طرح ہے میرا ذاتی تجربہ یہ ہے کہ صرف اتنا ہی نہیں ہے کہ آپ لسنرز کوئی آئے آ کے بھرپور طریقے سے انجوائے کرے ہماری فیملی کا یہ حصہ بن جائے اور اس کے بعد وہ چلا جائے تو ہمیں یاد نہیں رہتا ایسا نہیں ہے بالکل آپ یقین مانیے کہ ایک ایک لسنر جو ہے وہ ہمیں یاد ہے اب وہ نہیں آ پاتا بہت ساری مجبوریاں ہوتی ہیں خواتین میں اگر آ جائیں تو کچھ کی شادی ہو جاتی ہے کچھ دوسرے شہروں میں چلے جاتے ہیں یا کچھ اپنی ذاتی مصروفیات کی وجہ سے جو ہے وہ شو نہیں سن پاتے کئی عرصہ تک اور پھر کئی عرصہ کے بعد ضرور آ کر شو سنتے ہیں تو یہ کہنا کہ کوئی اور جگہ لے لے گا کسی کی جگہ کوئی نہیں لے سکتا یہ بات ہاں اتنا ضرور ہے کہ ذکر خیر کم ہونا شروع ہو جاتا ہے، لیکن میری جانب سے ایسا ضرور ہوتا ہے کہ کبھی نہ کبھی گاہے بگاہے میں بیچ میں یاد کرتے رہتا ہوں۔ یہ تو بات ہو گئی لسنرز کی، اب میں آپ کو بتاتا ہوں کہ میں مائک کے اس طرف ہوں اور آپ سب مجھے سن رہے ہیں۔ گو کہ آپ لوگوں کی بہت محبت ہے، بہت پیار ہے میرے ساتھ، کیا ہر آر جے کے ساتھ ہے جس جس کو آپ سنتے ہیں، مگر جب وہ مائک سے ہٹ جائے گا نا تو چند لمحے، کچھ لوگوں کو چند لمحے، کچھ لوگوں کو چند دن، یا کچھ لوگوں کو چند مہینے یاد رہے گا کہ کوئی ندیم اختر تھا، لیکن اس کے بعد پھر وہ بھی بھول جائے گا۔ تو یہ زندگی ہے۔ اب یہ تو ہم نے صرف ایک آر جے اور ایک لسنر کی بات کی، ہماری زندگی میں بہت پیارے پیارے ایسے رشتے ہوتے ہیں، جب وہ ہمارے ساتھ ہوتے ہیں تو ہمارے دل کے بڑے پاس ہوتے ہیں، لیکن جب وہ دور ہو جاتے ہیں تو ہم بھی بھول جاتے ہیں۔ بھولنے سے مراد یہ نہیں ہے کہ بالکل ہی دل سے نکال دیا، دماغ سے نکال دیا۔ زندگی کی جو تقدو ہے، جو مصروفیت ہے، جو نشیب و فراز ہیں، اس میں انسان اتنا زیادہ جو ہے الجھا ہوا ہے کہ اس کو جو ہے وہ پراپرلی یاد نہیں کیا جاتا۔ تو ایسے رشتے بھی ہوتے ہیں، تو بالکل ایسا نہیں سمجھو، آپ لوگ ہمارے دلوں میں ہیں اور ہمیشہ رہیں گے۔ ہیں جی تے ہیں جی، بڑی سیریس باتیں ہو گئیں، اسی بات پر ہم چلتے ہیں ایک ٹریک کی جانب، اور یہ ٹریک جناب ڈیڈیکیشن ہے، پیر محمد الیاس صاحب نے فرمائش کی۔

0: वेलकम बैक सांवली सलोनी सी महबूबा, ब्यूटीफुल ट्रैक एंड आई होप कि आप सबको भी बहुत पसंद आया होगा। मैसेजेस कर रहे हैं आप 3636 पर, और अब आपसे अलविदा लेती हूँ, खुश रहें, बस कभी कभी दुआ में याद रखिएगा। कह रही है रोश, जीती रहो, मुस्कुराती रहो, शाद रहो, आबाद रहो, अभी तो शो पूरा सुन लो। और जनाब जनाब जनाब हमारी प्यारी सी चाची, द ग्रेट, मेरी प्यारी सी चाची भी आ गई हैं। चाची जीती रहे, मुस्कुराती रहे, शाद रहे, आबाद रहे। अरे वाह भाई वाह, चाची ने जवाब दुरुस्त दे दिया है। अभी तक किसी ने जवाब दुरुस्त नहीं दिया, लेकिन मेरी प्यारी सी चाची ने दुरुस्त जवाब दे दिया है। जी बिल्कुल, मुझे पता है मेरी प्यारी सी चाची अयाज के साथ बीती शो में लाड़ा भी आ गया है। भाई क्या बात है, जिगर जाने जिगर, ये हैवी भी है आपको सबा गुल को, मुश्क को, मानूर को, हिना गुल को और तमाम सुनने वालों को प्यार भरा सलाम और ढेर सारी दुआएं। और जिगर मुश्क जहां भी चली जाए हमारी दुआओं में रहेगी बेशक लाला, ये है ना बात। और एक अच्छा सा सॉन्ग सबा गुल, मुश्क, माह नूर और हिना गुल के नाम कर दीजिए। बिल्कुल करेंगे लाला, 100%। हमारी प्यारी सी बहन नौरीन दोसी भी आ गई हैं और कहती हैं अस्सलाम वालेकुम। प्यारे बाबूजी नदीम के मिजाज शरीफ कैसे हैं, ढेरों दुआएं आपके लिए और तमाम प्यारे प्यारे लिसनर्स के लिए भी, बहुत बहुत शुक्रिया। कहती हैं कि ये कब कहा कि आप अभी बात कीजिए, जब दिल करे जनाब तभी बात कीजिए। वाह वाह, मसरूफ हैं हम आप ही के इंतजार में, हम गोश हर आवाज अजीब बात कीजिए, अशकों को छोड़िए कि ये आंखों का हुस्न है, जो कर रहे हैं आप वही बात कीजिए। हाय हाय हाय हाय भाई, बहुत बढ़िया बहुत बढ़िया, मजा आया। ये आप जुमेरात के शो में जरा दोबारा, यानी कि समझ रही है ना, भेजिएगा। ये गजल खास तौर पर नदीम बाबू जी के लिए है। हाय सो जबरदस्त, अच्छा ये इसीलिए लिखा था नदीम बाबू जी। प्यारे बाबू जी ये मिजाज शरीफ कैसे हैं, अच्छा अब समझाऊं मैं। बाबू जी अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक, और मैं बाबू जी को ये गजल आपकी सुनाऊंगा जाकर। कहो ना कहो ये आंखें बोलती हैं, वाह भाई वाह। और मेरी रूह जान के लिए एक ट्रैक बिल्कुल हो जाएगा जनाब, यानी कि समझ रही है ना। माहीना आ गई है बहुत अरसे के बाद, कह रही है सलाम वालेकुम एफएम 100 की तमाम फैमिली को सलाम। आप कैसे हैं नदीम? मैं बिल्कुल ठीक ठाक हूँ और उम्मीद करता हूँ कि आप भी खैर वाफियत से होंगी। और अच्छा जनाब आपने जवाब दे दिया है, दुरुस्त है या नहीं है ये हम बाद में बताएंगे। और आगे बढ़ते हैं। अच्छा माहिना मैं आपको एक बात बता देता हूं, आपने बताया है कि 1977 में मैंने जो सवाल इसी वजह से दोबारा रिपीट किया था, और उसकी वजह थी कि मैंने सवाल ये किया है कि सबसे पहले किस मुल्क के शहरी ने सेल्फी पिक्चर ली थी स्मार्टफोन से, ये जो आजकल इंटरनेट जिस पे होता है और इसमें फ्रंट कैमरा और बैक कैमरा होता है, उसके हवाले से ये सवाल था। और उम्मीद करता हूँ माहिना अब दोबारा जरूर जवाब देंगी। नदीम भाई आपकी पूरी बात तवज्जो से सुनी, यकीन मानिए दिल के आर पार कर गई आपकी बातें। हाय अल्लाह जी थैंक यू। मैं आपको 2013 से सुन रहा हूँ, लेकिन एक बात दिल से कहता हूँ, जब भी FM का जिक्र आया जहाँ भी और कोई भी पूछता है मुझसे, तो अल्लाह पाक गवाह है सबसे पहले आपका नाम जुबान पर आता है। आप जहाँ भी रहें खुश रहें, आमीन सुमामीन, बहुत बहुत शुक्रिया। लेकिन मिर्जा शुजात मिर्जा साहब, ये एक तल्ख हकीकत है जिसको बर्दाश्त बहुत कम लोग करते हैं। आप यकीन मानिए कि शोहरे आफाक किस्म के लोग ऐसे गुजरे हैं کہ اللہ تعالیٰ نے ان کو بام عروج پر پہنچا دیا، چاہے وہ ڈراما آرٹسٹ ہوں، ایکٹر ہوں یا ڈائریکٹر ہوں یا میوزک ڈائریکٹر ہوں یا اینکر پرسن ہوں یا آواز کی دنیا میں ایک بلند نام ہو. کہاں ہے آج، کون یاد کرتا ہے حسن شہید مرزا کو؟ کون یاد کرتا ہے؟ ایک مثال دے رہا ہوں، محمد علی صاحب ایکٹر بہترین، طلعت حسین صاحب بے تحاشا ہے. اب یہ ہوتا ہے کہ گانے جب آپ سنتے ہیں سنگرز کے تو آپ اس میں یہ کہہ دیتے ہیں کہ جی مہدی حسن صاحب کا گانا چلائیے، نور جہان کا گانا چلائیے. یہ تو سلسلہ کار ان کے گائے ہوئے گیتوں کو ہم سنتے ہیں تو ان کا نام رہتا ہے، مگر یہ حقیقت ہے تلخ کہ پھر ایسا ہی ہوتا ہے، اس طرح تو ہوتا ہے. اس طرح کے کاموں میں کیوں اداس پڑتے ہو سردیوں کی شاموں میں؟ علیم الدین یوسف زئی صاحب آ گئے ہیں اور کہہ رہے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ، اور سجاد علی اور نور جہان کی آواز میں کوئی انہوں نے گانے کی فرمائش کی. ایوب آفریدی، سمی شیخ، نسیم قریشی، خطاب گلالہ، عمران ریاض اور میرے والد محترم کی خدمت اقدس میں انہوں نے اپنا عقیدت بھرا سلام پیش کیا ہے. بہت بہت شکریہ جناب. اور بالکل ٹھیک ہے میری پیاری سی چاچی، آپ نے 100% درست جواب دیا ہے. اور آگے بڑھتے ہیں جناب. میری پیاری سی بہنہ فریدہ برہان الدین نے کچھ میسج کیے ہیں، کہہ رہی ہیں السلام علیکم، کیسے ہیں آپ؟ سوال کا آنسر ہے ایئر اور آنکھوں کی پلکیں. سمجھ نہیں آیا. اور ماہینہ کہہ رہی ہیں سوری 1997 لکھنا تھا، تب بھی میں آپ کو یہ بات بتاؤں گا، تھوڑا سا بس ذہن لڑانے کی بات ہے، آپ کو بالکل سمجھ میں آ جائے گا. اور نورین کہہ رہی ہیں کہ دنیا کی سب سے پہلی جی بالکل آپ نے درست فرمایا ہے، لیکن میرا سوال یہ ہے کہ دنیا کی سب سے پہلی سیلفی کس ملک کے شہری نے کھینچی تھی؟ سوال کو غور سے سنیے گا، دنیا کی سب سے پہلی سیلفی کس ملک کے شہری نے کھینچی تھی؟ جائیں گے ایک بریک کی جانب.
1: It's 12 midnight. This time check is brought to you by HPL Zari Banking. Ke paas hai poultry farm, fish farm, sarayalat aur maveshiyon ke liye bhi karze ki aasan sahulat. This program was brought to you by HPL Zari Banking. Ke paas hai poultry farm, fish farm, sarayalat aur maveshiyon ke liye bhi karze ki aasan sahulat.
0: ویلکم بیک. سوال اتنی بار ریپیٹ کر دیا. اچھا بھائی، ہمارے جتنے بھی 3636 والے بہت سارے ایسے لسنرز ہوں گے جن کے میسیجز ابھی شامل نہیں ہوئے، پریشان نہیں ہونا، ماشاءاللہ سے آپ لوگوں کی محبت پیار اتنا ہے کہ ابھی وہ بار ہی نہیں آئی، کیونکہ ایک سکرولنگ کا ایک سلسلہ ہے، تو ہم ضرور آپ کے میسیجز کو شامل کریں گے، بے فکر رہیے گا. ابھی فی الحال آپ کو لے کر چل رہے ہیں ایک گانے کی جانب، اور یہ ٹریک جناب ہمارے گڈاب سے سن رہے ہیں، ہمارے پیارے سے عبد الجبار صاحب، اور عبد الجبار صاحب کی فرمائش پر یہ ٹریک ہم چلا رہے ہیں. ایلو پھڑو.